0: کالم میں موجود آہن فوجی بائرن لائے خصوصی رعایت ہوندی رابطے لائے فوجی عبدالکریم 0301-54-31-456 ہیں توقیر احمد 0306-16-23-793
1: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-338-5569।
2: मेरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
3: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंग, सीमेंट, रेती, क्रेश, आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई।
2: हाँ नहीं यचो, मेहरान आयरन स्टोर, नज़द बलोच पेट्रोल पंप, नेशनल हाईवे हालानी।
3: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 0300-320-4372 आई 0242-460100।
4: اسلام علیکم ادا
5: وعلیکم السلام ادا چھو پریشان آئیں
4: ادا نو دکان کھولیو تم پر ہلے نہ تو چھا کجے
5: ادا دکان جی مشوری کرائی تھئی
4: نہ ادا
2: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی
4: مجھے دکان جی بے ڈلندی
5: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے
4: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
2: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور
5: رابطے لائے حاکم علی جس کانی
6: 0301-399-2836
7: اپنا شہر اپنا گھر مہراب پور اور مہراب پور کی آواز جی اے ایف ایم 94

0: उहा असांखे ख़बर नथी पए छो जो असांजी चमड़ी अछी थी वेंदी आहे, असां सम्झूं शादी आहे अछे करण जूं जेको आहे सो क्रीमूं आहिनि, लेकिन असल में दरअसल उहे उन चमड़ीअ खे तव्हांजे खे साड़नि थियूं। अॼुकल्ह त अहिड़ियूं इंजेक्शन्स बि निकितियूं आहिनि, अहिड़ा कैप्सूल्स बि निकिता आहिनि जेके खाइण सां सॼो माण्हू गोरो थी वञे थो, अछो थी वञे थो, लेकिन हुननि जा साइड इफ़ेक्ट्स एॾा वॾा ख़तरनाक आहिनि, उन सां गुर्दा ख़तमु थी वञनि था, उन सां यानी ॿिया प्रॉब्लम्स खोड़ सारा थी वञनि था। इन जे करे अहिड़ियुनि शयुनि खां अवां अवॉइड कयो, छो जो हिकिड़ी कुदरत जी तरफ़ां जेकी बनावत आहे उहा कुदरती आहे, कुदरत जी बनावत खे तव्हां जेकॾहिं छेड़ींदव त तव्हांखे नुक़सानु थींदो। इन जे करे जेको आहे सो हा, असां वटि जेके मेडिसिन्स आहिनि अव्हांखे पहिरां बि ॿुधायो आहे हिस्ट्री में, हींअर बि ॿुधायूं था, या जेके क्रीम्स आहिनि हिकिड़ी जड़ी बूटियुनि मां ठहियल आहिनि, केमिकल्स मना आहिनि, हू केमिकल्स आहिनि। जेकॾहिं जड़ी बूटियुनि वारी शइ कॾहिं बि अव्हांखे नुक़सानु कोन ॾींदी, केमिकल अव्हांखे नुक़सानु ॾींदो आहे। सो इन जे करे अव्हां उनखे छॾे करे, ऐं असां वटि हिते असल में माण्हू उन जी तरफ़ ज़्यादा इन जे करे था वञनि त उते क्विक रिलीफ आहे, जल्दी जेको आहे सो माण्हू जल्दी जी तरफ़ भॼनि था त असांखे जल्दी उतां फ़ाइदो पए। भई जल्दी फ़ाइदो पए लेकिन आरज़ी पए त कहिड़ो फ़ाइदो आहे, तव्हां जल्दी त फ़र्क़ु पवंदो उन वक़्तु वेंदो, फ़िलहालु तव्हांजी चमड़ी अछी थी वई, लेकिन तव्हां उनखे छॾे त ॾिसो, छॾण खां पोइ वरी तव्हांखे हुन खां वधीक जेको आहे सो कारा दाग थी वेंदा, रंग अञा वधीक ख़राबु थी वेंदो। ऐं उहे जिन भाउरनि इहो कयो हूंदो, जिन भेनरुनि इहो कयो हूंदो, उनखे अंदाज़ो हूंदो। सो लेकिन ॿुधाइण जो मक़सदु सिर्फ़ु हिन प्लेटफॉर्म तां इहो आहे त अव्हां इन जी मुकमल पंहिंजी ट्रीटमेंट करायो, तव्हांजो जेको असुलु पंहिंजो रंग हूंदो उहो उनजी सफ़ाई थींदी, ऐं उन में जेके चहिरे में तव्हांखे अॼुकल्ह जेके गर्दो गुबार आहे उहा जेके मटी जेकी तव्हांखे अची वञे थी चहिरे में, मसामनि में पइजी वञे थी सुराखनि में, त उहा क्लियर थी वेंदी। तव्हां उहा घर वेठे बि जेको आहे सो पंहिंजो हुनजो ॿिया खोड़ सारा तव्हां जेको आहे सो लोशन्स ते ख़र्चु कयो, तव्हां घर में पंहिंजो जेको आहे सो उनजी क्लीज़िंग करे सघो था, खीरु काढ़े उनजी जेकी मलाई निकिरंदी आहे उन में लीम्बू विझी ऐं उहो तव्हां चहिरे ते लेप करे ऐं उनखे तव्हां कॉटन सां या टिशू सां साफ़ु कंदो, ॾिसंदो त केॾी सारी तव्हांजी मेराण चहिरे मां जेको आहे सो निकिरी ईंदी, ऐं उहो तव्हांजे लाइ तमामु हिकिड़ो फस्ट क्लास चहिरो तव्हांजो शादाब थी वेंदो। राति जे टाइम में तव्हां उनखे गुलाब जे पाणी सां जेको आहे सो धोई सघो था, अर्के गुलाब जेको हूंदो आहे उहो काफ़ी तव्हांखे फ़र्क़ु ॾेई सघे थो। टमाटो हिकिड़ो कुदरती शइ आहे लेकिन उनजा असांजी सब्ज़ी तौर ते यूज़ थींदो आहे, फ्रूट तौर ते यूज़ थींदो आहे, लेकिन उनजा अनेक फ़ाइदा ॿिया बि आहिनि। उन में थोरी मथां खंडु लॻाए ऐं उन सां तव्हां चहिरे ते जेको आहे सो लेप कंदो त चहिरे जी जेकी बि मेर मिटी आहे उहा बि न सिर्फ़ु उहा निकिरी वेंदी, पर के इनखे कंटिन्यूस करण सां चहिरे जा दाग धबा ख़तमु थी वञनि था। ऐं हुस्न यूसुफ़ हिकिड़ो जेको आहे सो जड़ी बूटी आहे, उनजो पाउडर मिलंदो आहे, उहो बि जेको आहे सो तव्हां जेको आहे सो ॾही में मिलाए करे चहिरे ते लेप करण सां बि जेको आहे सो चहिरो तव्हांजो हुस्न यूसुफ़ नालो ई हुनजे करे इनजे रखियलु आहे, जेको यानी हुन में हज़रत यूसुफ़ जो हुस्न वांगुरु जेको सो यानी करिश्मो आहे। अहिड़े तरीक़े सां खोड़ सारी ॿियूं शयूं आहिनि, लेकिन इन खां वधीक इन्हनि शयुनि खां पंहिंजी सिहत जो पाण खे ख़्यालु रखिणो आहे, पाणी ज़्यादा इस्तेमालु करिणो। पाणी ज़्यादा इस्तेमालु करण सां अव्हांजे जिस्म में डिहाइड्रेशन जी यानी पाणी जी कमी कान थींदी, अव्हांजी नमी जेको आहे सो जिस्म में रहंदी, चहिरे में नमी रहंदी, त इन सां बि जेको आहे सो अव्हांखे काफ़ी सारो जेको आहे सो फ़ाइदो पहुची सघे थो। पर ऐं गरम शयूं जेके असां चटपटी शयूं इस्तेमालु कयूं था उन्हनि खां असांखे जेको आहे सो यानी चाट थी वई या गरम मसालेदार शयूं थी वई इहे इस्तेमालु न करणु घुरिजनि। थधा थधियूं शयूं इस्तेमालु करे सघो था, थधा फ्रूट इस्तेमालु करे सघो था, खीरो वांगुरु तव्हां चहिरे ते लेप करे सघो था ऐं खाई सघो था, उन में 90% पाणी हूंदो आहे, उन सां अव्हांखे काफ़ी सारो जेको आहे सो फ़ाइदो पहुची सघे थो। इहे सभु शयूं, इहे अव्हांजा लोशन, इहे स्क्रब, इहे फेस वॉश सभु इन्हनि मां ई जेको आहे सो अव्हां ॾिसो एप्रीकाट, कोकम्बर, इहे छा आहिनि, इहे तव्हांजा जेको आहे आड़ू, इहे कुदरती हिकिड़ो फ्रूट आहे, इहे शयूं मौजूदु आहिनि, पर उन्हनि जूं जेको इंग्रीडियंट्स अव्हांजे केमिकल्स में विझी अव्हांखे ॾियनि था उहे पर तव्हां ख़ुदि उहे शयूं जेकॾहिं हिते मौजूदु आहिनि उहे इस्तेमालु कयो, उन्हनि मां अव्हांखे ख़ुदि जेको आहे वधीक फ़ाइदो पइजी सघे।
1: वालेकुम सलाम भाई, क्या हाल है? अल्हम्दुलिल्लाह ठीक ठाक, आप बताएं?
2: कितो से कॉल आयो?
1: अदा प्रोग्राम में कॉल किया है ना तमा?
2: हां,
1: छा पूछना चाहिंदा डॉक्टर साहब का?
2: ए गोदन में सूर है, यो पूछना चाहिंदा है।
1: गोदन में सूर है, ठीक है, प्रोग्राम बो तो डॉक्टर साहब वहां के बताए थो।
0: दोस्तों के एक रिक्वेस्ट भी है तवा के खबर है त ही असन जो सिंधी प्रोग्राम है तवा बगैर टाइम खराब करण जे अवा सिर्फ सिंधी में डायरेक्ट पूछी सको था आई तवा के खबर भी है त जेको है सो हर के जो टाइम कीमती होतो है एक्चुअली जदे तकलीफ केड़ी भी है मा जोड़न जे हवाले से पहरा भी बुधायम त जेकर के तकलीफ है त सरन जो तेल है गर्म करे आरजी जे करे तकलीफ है तो वो लगाईदा उन से काफी फर्क पजिंदो जैतून जी तेल से काफी फर्क पजिंदो जे मर्ज पुरानो है तकलीफ पुरानी है तो उन जी ट्रीटमेंट करण जे लए तोहां के पासन जी क्लिनिक ते अच्छे से होता जी सर
1: बड़ी मेहरबानी सर डॉक्टर साहब मुख्तलिफ बीमारन जा माहिर डॉक्टर आइन जिन में गुर्दे पिते मसाने जी पथरी जो बगैर ऑपरेशन जे कामयाब इलाज कयो वने तो संदन जोड़न गोदन जो सूर कुन रग जो सूर नक कन गलो पुराणो नज़लो निछू मथे जो सूर अध मथे जो सूर ए नज़र जी कमजोरी कन जो वण कन जो सूर घट बुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंग टीबी मादे जी सूर ए मुख्तलिफ़ बीमार बाबत ध्यान दींदा आहिनि डॉक्टर साहब एक बी लाइव कॉल की तरफ हलंदासी
0: जी सर
1: अस्सलाम वालेकुम
2: وعلیکم
1: السلام
2: انشاء اللہ خوش آئے خیر
1: آئے الحمدللہ ٹھیک ٹھاک ستا بدایو چھا پوچھن دا ڈاکٹر صاحب کا
2: تیتھا جن کا فضل آیا ہوں حاصل مرجام راج پر
1: جی جی
2: یار سیکو آسا کے خاندانی
1: اچھا
2: صاحبہ سائیں کے باہے مکھے جو آئے صحیح تیترین ڈاکٹران کے لکھا رہے پر مرمزو نہ آئے
1: تو ڈاکٹر صاحب کے لکھا رہے ونو کلینک تے
2: अगरि जे इते ई मसलो हल थी थो वञे त पोइ ठीकु आहे अगरि जे नथो थिए त पोइ माण्हू क्लिनिक ते अचे बि न
1: उमिरि घणी आहे तव्हांजी
2: उमिरि आहे भाउ 31 साल
1: अच्छा ठीकु आहे ॿुधो रेडियो ॿुधो मूंखे डॉक्टर साहिबु ॿुधाए थो जी सर
0: साईं हिकिड़ी ॻाल्हि दोस्त खे ॿुधायां त हिकिड़ी ॾिसो हिकिड़ी पुराणी तकलीफ़ आहे ख़ानदानी तकलीफ़ आहे ऐं वॾी पुराणी तकलीफ़ आहे त उहा कंहिं बि ॾस पंध सां सिर्फ़ु तव्हांखे उन तकलीफ़ में फ़िलहालु थोरो रिलीफ़ मिली सघे थो जान कोन छुटी सघंदी आहे जान अव्हांजी छुटंदी आहे अव्हांजी ट्रीटमेंट कराइण सां इलाजु कराइण सां जिते तव्हां हिते महांगियूं सुयूं हणायो था बाफ़ ॾियारियो था मशीन इस्तेमालु कयो था उते इहा तकलीफ़ कोन वञे थी बाक़ी हितां ॾस पंध ते तकलीफ़ कीअं वेंदी इन जी ट्रीटमेंट थींदी होम्योपैथिक इलाज जे ज़रिए पहिरियां त इहो कहिड़ो सबबु आहे उहा हिस्ट्री पेशंट खां वठबी आहे ख़ानदानी आहे ईअं आहे डस्ट मां थी आहे स्मोकिंग मां थी आहे कमज़ोरी मां थी आहे छा मां थी आहे पोइ उनजी वरी ट्रीटमेंट थींदी आहे उहा उनखे तव्हांजे फिफड़नि मां पहिरियां जेको आहे सो जेके साह जूं नालियूं तंग आहिनि उहे आज़ादु थींदियूं बलगम निकिरंदो वरी उहे फिफड़ जेको आहे सो कमज़ोर आहिनि उन्हनि जी ताक़त जी दवा ॾिबी त इहा अॻिते जे लाइ उहा प्रोसेस में या इन में 2-3 महीने जो हिकिड़ो सिस्टम हूंदो आहे जंहिंसां अव्हां जो पेशंट जेको आहे बिल्कुलु इन में तयारु थी वेंदो आहे सो इन जे करे जेकॾहिं तकलीफ़ पुराणी आहे त इन जी ट्रीटमेंट थींदी इन जो इलाजु थींदो बाक़ी हिते इन प्रोग्राम जे तवसुत सां तव्हांखे एतिरो ज़रूरु ॿुधाए सघंदासीं तव्हां जेकॾहिं असां वटि नथा पहुची सघो त तव्हां पंहिंजी केयर करे सघो था मिसाल असां हिन वक़्तु बि सण बि घणो इस्तेमालु कंदा आहियूं के दोस्त भाॼी गिह में खाईंदा आहिनि असां उन्हनि खे हज़ार दफ़ा झलियो आहे त भई भाॼी तेल में इस्तेमालु कयो थधो पाणी इस्तेमालु ज़्यादा न कयो तरियल शयूं इस्तेमालु न कयो डस्ट खां मिटीअ खां धुएं खां जंहिं शइ मां अव्हांखे एलर्जी आहे परफ्यूम मां त उहा शइ अव्हां जेको आहे सो इस्तेमालु न कयो ऐं मास्क जो इस्तेमालु कयो रोज़ाना राति जो पाणी गरम पाणी जी बाफ़ ॾियो ऐं चांवर इस्तेमालु न कयो अहिड़े शयूं इस्तेमालु कयो राति जो कहवो ठाहे उन में अदरक विझी दारचीनी विझी बकारा मिर्च उनजो कहवो ठाहे उहो इस्तेमालु कयो उन सां बि अव्हांजे साह जूं नालियूं जेको आहे सो आज़ादु थी सघे थो बींग अ टेम्परेरी टाइम नॉट जेको आहे सो रेगुलरी इन जे करे तव्हां आरज़ी तौर ते फ़ाइदो जेको आहे सो न वठो मुकमल तरीक़े सां फ़ाइदे वठण जे लाइ मुकमल ट्रीटमेंट जेको आहे सो तव्हां करायो जी साईं
1: जी साईं बिल्कुलु डॉक्टर साहिबु कॉल जी तरफ़ हलंदासीं
0: जी साईं
1: अस्सलाम वालेकुम وعلیکم السلام جی دا چھا پوچھن دا چاہندا ڈاکٹر صاحب کا
2: جی وا
1: چھا پوچھن چاہندا ڈاکٹر صاحب کا
2: ڈاکٹر صاحب مکے یہ سور تو پئے
1: کاتھے سور کر چھڑا
2: اے مکے پاسے میں سور تو پئے
1: اچھا ہاں پاسے میں ہیٹھے یا متھے چیل کا
2: چیل میں سور کا بھائی
1: اچھا کتھوں پہ گلایو
2: اسا رے رانی پور کا پہ گلایو
1: ٹھیک ہے ریڈیو بدھو وہاں کے ڈاکٹر صاحب بدائے تو
0: جس بالکل وہاں کے جے پرانا تکلیف ہے تے مکمل علاج کرے ورنہ فی الحال جے کنے عارضی طور تے تکلیف ہے تے جے زیتون جو تیل ان جلا تمام مفید ہوندو ہے اواں زیتون جو تیل ان کے لگائے سو رات جو کھیر گرم کرے ان میں ہیڈ وجی وہ پیو انشاءاللہ تعالی ان سا اواں کے کافی جکو سو فائدہ پی جیندو ہے یا وری رات جے ٹائم میں اواں تیل سرہ جو گرم کرے ان میں اے سنڈ ا جان وجی ان جو لون جکو سو اواں کرائے سکو تھا ان سے بھی کافی جو لون یہ تھو ہے جو مانا ہلکو ہلکو جو سو تا لگائے چڑھو ان سے جو بھی جسم میں ریے جو وائی بادی جو یا جو بیو اندر ایسا بھی درد ہوں ہے وہ بھی ان سے سو ختم تھی ویسے ہے لیکن صرف جہاں عارضی والی تکلیف ہے جی پرانی تکلیف ہے تو ان کے ٹریٹمنٹ تھی جی دوں اندر ونی پانچ اثر ڈیکھار
1: جی پروگرام ہے صحت کی گال پروگرام صحت کی گال میں شامل تھے اصل لائیو کال جو نمبر ہے 0301-96-8051
0: ان سے گڈو گڈ دوست کے صرف ایکڑی گال ضرور نوٹ کرے نہ ہلنداسی اساں جا ہفتے جا 3 دن جمعہ چنچر آچر چیک اپ فیس فری رکھل ہوندو ہے جہم دوست کے جے کدی کو ضرورت مند ہے تے ان 3 دن میں اچ کرے اون ما فائدہ وٹھ سو دواؤں جو مریض وٹھ اسٹور تھا لیکن بقیہ چیک اپ فیس جی ڈاکٹر کی ہوں ہے وہ جرمن ہومیوپیتھک ادارے کی طرف فری ہوں ہے اواں جمعہ چھنچر آچر یہ ضرور یاد رکھ
1: سر بیا ڈی جی ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر تے صبح 10 5 وگے تین جرمن ہومیوپیتھک کلینک ساموں ودھن پٹر پیٹرول پمپ کوٹڑی روڈ میں کوٹڑی روڈ میراپور میں مریضوں کو علاج کندا ہے اصل لائیو کال جو نمبر ہے 0301-91-8051 ڈاکٹر صاحب مختلف بیماروں جا ماہر ڈاکٹر ہیں جن میں سندن جوڑن گوڈن جو سور کن رگ جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور ادھ متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تلی جو ودن جگر ہیپاٹائٹس بی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرنیوں بارن میں قد جو نہ ودن عورتوں مردن جے پوشیدہ بیمارن جو علاج کیا ونے تھو ہلو تھا ایک بھی کال جی طرف السلام علیکم جی ادا کہہ رہے ہیں کتھا کا ادا پہرے ہاں تو ریڈیو سیٹ بند کیوں پانچو جی ادا چھا پوچھن چاہیے ڈاکٹر صاحب کا
2: ڈاکٹر صاحب کو صحیح وہ پوچھن تھا کہ ہوں تے گھر آ رہی ہے مو جی انہاں جی 40 سال عمر
1: جی جی
2: صحیح انہاں کے جیل میں سورا تقریبا 8 دن گل تھی وانے کی جنگ میں سور پئے ہو
1: اچھا ٹھیک ہے کتھوں پہ گلائے ہو سر
2: جی صحیح صحیح سوئیے کو پہ گلائے ہو
1: اچھا ٹھیک ہے ریڈیو بدو کے ڈاکٹر صاحب بدائے تھو
0: دوست کے بدائے نا سی ان کے جو سو گھر دے تکلیف آیا دڑی کے تا یو جو ان طریقے سے ادے بدائے ہو تا رگ جو سور کون رگ جو سور بوند ہے شیٹی کا پین بوند ہے وہ تکلیف تھی سکے تھی جے کدے اڑے قسم جی تکلیف ہے ان جو مکمل علاج ہومیوپیتھک میں موجود ہے سو بہتر ادے کے یہ چاہیے تو سب ہی روبرو ڈکھارے وجے تو بہتر رہ تکلیف میں مہو کھوڑ سارا بیا ڈس پند یہ کرن پان مراد وہ نقصان کار ہیں مالش ان تکلیف میں ہرگز نہ ہے کرنی روبرو ڈکھاریندہ تو ود میں ود جو ہے سو فائدہ پی سکے تو
1: اصانے پروگرام میں لائیو کال ذریعے شامل تھے سکتا لائیو کال جو نمبر ہے 0301-91-8051 انتقال کرے کہیں بھی بیماری بابت جان حاصل کرے سکو تھی ڈاکٹر جو ایڈریس ٹائم یہ ہے ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر تے सुबुह 10 वगे खां शाम 5 वगे ताई जर्मन होम्योपैथिक क्लिनिक सामियो वधन पेट्रा पेट्रोल पंप कोटड़ी रोड मेरापुर में मरीजन जो इलाज कंदा है। अंगारे जे दिन क्लिनिक बंद हुंदी है। जी डॉक्टर साहब, वक्त गुजरंदे देर ना लगदी ऐ सांजे अजो के प्रोग्राम सेज जी गाल जो वक्त पंजे पुजाणी तो पोतो इंदर प्रोग्राम ताई इजाजत दींदा पंजे मेज़बान एहसान अली सियाल के अल्लाह हाफिज़।